साझा खबरको सबैभन्दा सुरुमा विगत र जलवायु अध्ययन न्यायका बारेमा अध्ययन गर्नको लागि विशेष संसदीय समिति गठन भएको प्रसङ्ग प्रतिनिधि सभाले नेपालमा जलवायु परिवर्तनको प्रभाव

आठ अधिकार क्षेत्र दिएको छ। यसरी 2072 भूकम्पपछि उत्तर राजपुरबाट निर्माणमा सरकारलाई नीतिगत निर्देशन र सहजीकरणका लागि तत्काल संविधान सभा व्यवस्थापिकाले विशेष समिति बनाएको थियो। हिमालमा भइरहेको जलवायु परिवर्तनको प्रभाव तथा भौतिक सुनिश्चित विपदको अध्ययन गरी प्रभावित नागरिकको पुनर्स्थापना, पुननिर्माण, भविष्यको जोखिम न्यूनीकरण, आवश्यक कानूनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने नीतिगत विषयमा केन्द्रित ध्यान गरी समिति गठन गरेको हो। 15 सदस्यीय समितिको संयोजकमा राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका संसदीय दलका उपनेता गणेश राजुले रहनु भएको छ। समितिमा संयोजकको सहित रासपाबाट 8 नेपाली कंग्रेसको नेकपा नेपाली कम्युनिष्ट पार्टी नेकपा संसदीय पार्टी र राष्ट्रिय प्रशासन

0: अभियानले बताउनुभयो।
1: समितिको नाम हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा घटेपछि त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति रहनेछ। समितिको उद्देश्य हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा घटेपछि त्रिशुली विपदको अध्ययन गरी प्रभावित नागरिकको व्यवस्थापना, देखो पुनर्निर्माण, भविष्यको जोखिम न्यूनीकरण, आवश्यक कानुनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिश गर्नुहुनेछ। विषयगत अनुभव, समावेशिता तथा विपद प्रभावित क्षेत्रको प्रतिनिधित्व समेतका आधारमा निम्नानुसार 15 सदस्यीय रहेको समिति गठन हुनेछ।
0: समितिलाई हिमालमा जलवायु परिवर्तनको प्रभाव अध्ययनको मुख्य जिम्मेवारी दिएको छ। हिमाली तापक्रम, हिमपात, हिमनदी, हिमताल तथा जलाधारमा भइरहेको परिवर्तन र त्यसबाट उत्पन्न जोखिम सम्बन्धी उपलब्ध अध्ययन तथा तथ्याङ्कको समीक्षा गर्ने अधिकार क्षेत्र पनि समितिलाई तोकिएको छ। यसैबीच प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेताहरूले प्रधानमन्त्री

0: पानी पनि सम्पादन भएको गाउँको कोशी मधेस बागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि ठुलो पानी पर्ने अनुमान गरिएका कारण सावधानी अपनाउन अनुरोध गरिएको प्राधिकरणका उपसचिव प्रतिकार शाखा प्रमुख रामबहादुर केसीले सिआइएनसँग बताउनु भयो।
1: जल तथा मौसम विज्ञान विभागबाट जारी भएको विशेष बुलेटिन अनुसार यही 2083 असोज 8 गतेदेखि 12 गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। उक्त विशेष बुलेटिनलाई ध्यान दिँदै राष्ट्रिय वित्त जोखिम नियन्त्रण तथा व्यवस्थापन प्राधिकरणले पनि एडभाइजरी जारी गरिसकेको छ। विशेष बुलेटिन र एडभाइजरी अनुसार उक्त अवधिमा देशैभर उच्च सतर्कता अपनाउनु हुन राष्ट्रिय विपद जोखिम नियन्त्रण व्यवस्थापन प्राधिकरण जस्तो मौसम विज्ञान विभाग र अन्य आधिकारिक निकायबाट जारी हुने सूचना तथा जानकारीलाई विशेष ध्यान दिँदै सो अनुसार पूर्व सतर्कता अपनाउनु हुन र उक्त अवधिमा यात्रा सफल नगर्नु नगराउनु हुन र आवश्यक परेको खण्डमा अति कार्यको लागि तयारी रहनु हुन सम्पूर्ण महानुभावलाई राष्ट्रिय विपद जोखिम नियन्त्रण व्यवस्थापन प्राधिकरण अनुरोध गर्दछ।
0: मौसम विभागका अनुसार उत्तर अण्डमान सागर र आसपास क्षेत्रमा विकसित निम्नचापीय क्षेत्र हाल बंगालको खाडीको मध्य भाग नजिकमा छ। उक्त प्रणाली थप सशक्त भई पश्चिम उत्तर पश्चिम दिशातर्फ साँदै नेपालतर्फ प्रभाव पार्ने सम्भावना रहेको जानकारी दिएको छ। यस अवधिमा देशका अधिकांश स्थानमा मेघगर्जन सहित मध्यमदेखि ठूलो पानी पर्ने सम्भावना रहेकाले भारी पहिरो तथा गेन्डान भागका साथै सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने पनि प्राधिकरणले आकलन गरेको छ। विशेष गरी नदी तथा कोलालमा पानीको सतह बढ्न सक्ने प्रकारले तटीय किनार क्षेत्रका बासिन्दाहरूलाई सावधानी अपनाउन र जोखिमयुक्त स्थानमा बसोबास गर्नेहरूलाई सुरक्षित स्थानमा सर्न पनि सुझाव दिएको छ। प्राधिकरणले हिजो सतहत्तरवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायतका सरकारवाला अधिकारीसँग छलफल गर्दै कसरी जोखिम कम गर्न सकिन्छ भन्ने बारेमा पनि छलफल गरेको छ। रसुवाको भोटेको सिद्धारी प्रभावितको पोषण सुधार र जनस्वास्थ्य जोखिम कम गर्न तिनी

0: अभी तक पंद्रह स्थानीय तौर पर रहकर समुदाय का नागरिक होल्डिंग सेंटर में पुगेका बाल बालिका गर्भवती सुत्केरी किशोर किशोरी को पोषण को अवस्था के बारे में तथ्यांक लेने काम भइरहेको छ भन्ने बताउनु भयो।
1: सीमित सोच र साधन भित्र बसेर हामी अलिक ठुलो काम गर्नु पनि यो स्थिति आएको बेला अपिल जस्तो मलाई लाग्छ। बाल बालिका होइन र विभिन्न जोखिम समूहमा पनि जुन समूहका पब्लिकहरूलाई अहिले मैले चाहिँ बाहिरबाट आएका खानेकुरा चाहिँ तत्कालको लागि जुन खाद्य सङ्कटलाई कम गर्नको लागि र त्यो जोखिमबाट अझै जोखिममा नजाउँ विभिन्न उमेर समूहका व्यक्तिहरू भन्नको लागि भने विद्यालय शिक्षा स्कुलका लागि बाल बालिकाहरूलाई पनि यो खाद्य त्यो खानेकुराहरूको बारेमा खानपानको बारेमा त्यो पनि एउटा हाम्रो नियमित कार्यक्रमहरू एउटा गरेका छौँ।
0: बाल स्वास्थ्य सेवा तथा खोप सरकार प्रमुख डाक्टर अभियान गौतमले भोलि कसरी

निसंक्रमणका लागि

ruchu. Trzeba też oni kosztów na żywo.

गर्ने सरकार तर्की भएका थियो अनि प्रश्नमा आजादी भएको छ। यस बारेमा अनुसन्धानको लागि प्रहरी र प्रशासनको तर्फबाट दुई छुट्टा छुट्टै समिति पनि गठन गरिएको छ। यति पन्नामा छापिएको अर्को खबर पनि छ, टिएमएसको डेटा सेन्टर साइबर अपहरण गरेपछि सेयर कारोबार स्थगित भएको बारेमा अनि भटेपछि बारीबाट पर्यटनमा 52 अर्ब 67 करोड क्षति भएको पनि खबरमा उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकमा 5 वर्षमा 3 गुणा बढेर विदेशी विनिमय संचित शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको खबर छ भने प्रतिकूल मौसमले अन्यमा आरोही 9 देखि 11 बजेसम्म रातिमा यात्रा नगर्नको लागि प्राधिकरणले दिएको सूचनाको बारेमा पनि खबर छापिएको छ। विद्यालय शिक्षा विधेयक फेरि सुन्ने बाटै शीर्षकमा रोगी रोगी यात्रा लेख्नु भएको छ। पुरानो विधेयक निष्क्रिय भएको छ, नयाँ बनाउनुको लागि एउटा दल गठन गरिएको छ। 45 अर्ब लगानीमाथि खेलवाद शीर्षकमा मधुर जन पाण्डेले लेख्नु भएको खबर पनि छापिएको छ। साझा खबरमा अब विदेशका खबर, संयुक्त राष्ट्रसंघले विश्वव्यापी शान्तिमा आह्वान गरेको छ। अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा राष्ट्रसंघले दैनिक जीवनमा सुधार गरिमा अवसर र सहयोगलाई समेत युद्धको अन्तिमको उल्लेख गरेको हो। शान्ति स्थापनाका लागि विद्यालय छिमेक स्थानीय समुदाय र मानिसहरू बीचको दैनिक सम्बन्धलाई पनि सुनाउनुपर्छ भन्ने

पूर्ण पदाधिकारी अनुमान दलिएको थियो, तर नयाँ खेल प्रति गएपछि सहभागीको संख्या बढेको र त्यसैका कारण आवास व्यवस्थापनमा समस्या आएको आयोजकले दावी गरेको छ। नेपाली खेलाडीको प्रदर्शन भने निराश

0: विषय जुडो टोलीको विदाय गरेको छ र पेसएक्स स्पोर्ट्स एकाडेमी आयोजनामा रहेको फाइभ इन फाइभ महिला पुरुषहरू प्रतियोगिताको उपाधि पेसएक्सले जितेको छ। बारेको प्रभाव र लैङ्गिक दृष्टिकोण बारेको विशेष कुराकानी कार्टुन र त्यहाँ सामग्री सिआइएको साथसाथमा सुन्दै गएको छ। सामाजिक रूपान्तरणका लागि यो सामुदायिक सूचना नेटवर्क सिआइएन साझा खबरमा अब भोटेकोशी बाढी प्रभावितका महिला र बालबालिकाको कुरा। भोटेकोशी बाढी प्रभावित क्षेत्रका महिला बालबालिका गर्भवती र सुकेर राहत तथा पुनर्स्थापनामा ध्यान दिनुपर्ने पक्ष र पोषण र आवश्यकताका बारेमा निरन्तर नेपालका उपाध्यक्ष डाक्टर नम्रता पाण्डेसँग हामीले कुराकानी गरेका छौँ।
1: किनभने महिलाहरू घरभित्रभित्रमा धेरै व्यस्त हुने कारणले पनि भयो र त्यो स्थिति पनि भयो। अर्को कुरा चाहिँ भाग्नुपर्ने दौडिनुपर्ने हिसाबमा पनि महिलाहरू आफ्नो घर ठुल्काउँदै हुनुहुन्थ्यो होला, बालबालिकालाई केही कुरा तयारी गर्दै हुनुहुन्थ्यो होला, त्यो कुराले गर्दाखेरि पनि जोगिन पनि उहाँहरूलाई गाह्रो भएको जस्तो पनि लाग्छ। एउटा क्षति हुने र अहिले क्षति भए जो हुनुहुन्छ प्रभावित क्षेत्रमा हुनुहुन्छ उहाँहरूले धेरै कुराहरू उहाँको मन बोलिरहेको छ होला, सायद शब्द बोलिरहेको छैन होला, कति धेरै कुराहरू उहाँहरूको मनोसामाजिक अवस्थादेखि लिएर आफ्नो संसार भविष्य बालबालिका अब यसलाई त कुन दृष्टिकोणबाट हेर्ने भन्ने कुरा छ। अर्को कुरा हाम्रो गर्भवती महिलाहरू बालिकाहरू किशोरीहरू उहाँहरूको सरसफाइ पोषण होइन यी कुराहरूलाई कतिको ध्यान पुगेको छ, कति कुरा अवस्था महिलाहरू खुलेर भन्न पनि सक्नुहुन्न नि त।
0: उनीहरूलाई हामीले

0: केही पाइराख्नु भएको थिएन, जस्तो खानेकुरा खान चाहनुहुन्थ्यो त्यो पाइराख्नु भएको थिएन। समय बित्दै जाँदाखेरि हामीले यसलाई लैङ्गिक रूपमा अझ धेरै ध्यान दिनुपर्ने, यो क्षेत्रमा हामीले अब राहतको पुरस्थापनाको बेलामा ध्यान दिनुपर्छ भन्ने चाहिँ यहाँले के लाग्छ?
1: राहतको प्याकेजमा चाहिँ पोषणलाई ख्याल गर्नुपर्छ। खाद्य सुरक्षा आइहाल्यो, पोषणको कुरा आयो, जस्तै अनि उहाँहरूलाई बिरामी हुँदाखेरिको औषधि उपचारका कुराहरू भयो, उहाँहरूको महिनावारीको लागि महिनावारी स्वच्छताको कुराहरू, मातृत्व सुरक्षाको कुराहरू चाहिँ प्याकेज नै हुनुपर्छ जस्तो लाग्छ
0: मलाई।
1: अनि हामीले चाहिँ राहत भनेर जुन चामल चाउचाउ पानी बाँडिरहेका छौँ नि, त्यो सँगै पोषणका पोषणयुक्त खाद्य वस्तुहरू र महिलाहरूका लुगा कपडाहरू, स्वस्थता, शौचालयदेखि लिएर बस्ने ठाउँ व्यवस्था, उहाँहरूको ओर्ने समयदेखि लिएर सबै कुराहरू होलिस्टिक रूपमा चाहिँ उहाँको चाहिँ शारीरिक स्वास्थ्य र मानसिक स्वास्थ्यलाई ख्यालमा राखेर सुरक्षा, सम्पूर्ण सुरक्षा चाहिँ
0: महिलाहरूलाई जरुरी छ। राहतिर जाने गर्दाखेरि पनि यो खानेकुराहरूलाई हामीले सञ्चित गर्न सक्यौँ अथवा त्यसलाई मिसाउन सक्यौँ भने राम्रो हुन्छ भनेर
1: एक त त्यही इस्टाब्लिसमेन्ट चामलको उत्पादन र प्रयोग हुन सक्यो भने अति नै उत्तम, त्यो राम्रो, त्यो सम्भावना भयो भने त झनै राम्रो। अरू भएन भने पनि हामी यहाँबाट लिएर जाने कुराहरू पनि जुन पैसाले चाहिँ पिज्जा बर्गरको कुराहरू आउँछ नि, त्यहाँ आउँछ त्यत्रै घिउ पनि आउँछ कि।
2: ठुलो पानी पर्ने उच्च सावधानी अप्नाउनु विपद व्यवस्थापन प्राधिकरणको आग्रह, भोलिको चाहिँ 27 दिनमा पनि सडक सम्पर्कमा जोडिएर नआएको जनसुविधा। प्रधानमन्त्री नरेन्द्र शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आज न्युयोर्क जाँदै जलवायु न्यायबारे अध्ययन गर्न विशेष संसदीय समिति गठन, बाढी प्रभावित क्षेत्रका 15 स्थानीय तहमा पोषण आपूर्तिका लागि विशेष अभियान चलाइने, नेकपा एकता महाधिवेशन कमिटि सर्ने, नेतृत्व नछाड्ने एमाले अध्यक्ष ओली खोला, आपूर्ति श्रृङ्खला 5 दलका बिचौलिया 2 तहमा जाने सरकारको प्रयास, संयुक्त राष्ट्र संघद्वारा विश्वव्यापी शान्तिको आह्वान, विश्व महामारीको सामना गर्न तयारी अपुग रहेको डब्ल्युएचओको भनाई, सुडानमा 50 लाखभन्दा बढी विस्थापित नागरिकद्वारा
3: नेपाली खेलाडीको प्रदर्शन दिन सजगको जुन टोलीका खेलाडीको बिदाई

चन्द्र जो अहिले पनि सांसदको रूपमा प्रतिनिधि सभामा हुनुहुन्छ, उहाँले मन्तव्य राख्दै गर्दा प्रधानमन्त्री बालिनले आफूहरूतर्फ फर्केर पनि नहेर्ने गरेको, आँखा नजलाउने गरेको भनेर मन्तव्यको क्रममा गुनासो गर्नुभएको थियो। त्यसतर्फ व्यङ्ग्य गर्न खोजिएको छ। यहाँ संसद भवन

0: staat in Nederland.
1: आज हामी पहिलो जानुपर्नेको लक्षणहरूको बारेमा दुईटैको कुरा सुन्छौँ।
2: हेर्नुहोस्, बिरालो सुक्खा जमिनमा पानी रसाउने जमिन भुकको फुल्ने ढाँका काट्ने वा पहिल्यै काटेको छ भने ढाँका फराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
1: ल, पहिलोका पनि लक्षण भन्छन् र भनेको हामीले त पहिलो ईश्वरको लीलाको सम्झेको त सबैभन्दा पहिलो जाने संकेत थाहा हुने रहेछ है।
2: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्यान परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुत्ने वा धमिलो हुने, रुख र बिजुलीका कोणहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छ।
1: पहिलो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिलो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नु पर्छ।
1: घरका सरसामान निकाल्नु पर्यो, व्यक्तिकै हिँडिहाल्नु भएन।
2: यस्तो गल्तीकै झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाले तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको रोग गरेर अवलोक गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचेको धन, ज्यान नभए के धन?

তৈয়ার করব। ওই অর্ডার করার অনুসারে তোমরা কি বাড়ি খাই? দিদি,

0: तपिकले दैनिक 5 ग्राम सम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हेडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट पहुँच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिलो पदार्थ, माछा मासु कम खाऊ, खानामा साग र फल फुल खाऊ,
1: मद्यपान र धुम्रपान सेवन नगरौँ,
0: स्वस्थ रहौ, सुखमय जीवन बिताउ।
2: रेडियो पूर्वाला एफएमद्वारा जारी प्रचारित सन्देश।
0: Let me see the video. What's your hour? You hold. Did you go to the

की दुकान में था कि भाद्र बाईस का दूसरा पक्ष

0: गरिरहेछु तिमी किन डराएको मलाई माया गर्छ भने यति त गर्न सक्छौ नि साथी यस्तो कुरा आफ्नो मन परेको व्यक्तिले भन्यो भने के गर्ने तयार छ तिमी साथी पनि छ तर तिमीलाई मन गर्न कसैको तयार छैन जस्तो लागिरहेको छ त्यसो बेला कसैको कुरा मात्रै पर्छ कि आफ्नो मनको कुरा कस्तो पाइन्छ हाई साथीहरू तिमी सुनिरहेका छौ मायाको टोलफ्री नम्बर आज हामी एउटै प्रश्नको जवाब खोज्दैछौ आफ्नो तयार छ भन्नेमा म पनि सेक्सका लागि तयार हुनुपर्छ त पहिला हाम्रै साथीहरूका कुरा सुनाऊ
1: यसमा चाहिँ दुवैको सहमति हुन एकदमै जरुरी छ किनकि मेरो सहमति नै छैन भने अब उसले जबरजस्ती गर्ने कुरा पनि भएन त्यसले म नाइँदै भन्छु
2: त्यस्तो भन्ने पार्टनर चाहिँ हाम्रो समाजमा न माया गर्ने पात्र हुन्छ न त्यो यसको बारेमा अलि मलाई त्यस्तो थाहा भएन
1: अब पात्रले चाहिँ कहाँबाट भन्ने छ त्यो सिद्धान्तमा त किन त्यस्तो गर्यो र बेलमा गर्नु मलाई
0: कहिले काहीँ म चाहन्छु कि चाहन्न भने मात्र हुँदैन मनमा अर्को दबाब पनि चलिरहेको हुन्छ उसले चाहिँ भने मलाई माया गर्दैन भन्यो भने तिमीले संस्कृत नै तोडिदिन्छु भन्यो भने त्यस्तो बेलामा हामीले आफ्नो निर्णय कसरी बुझ्ने सुनौ दसैँ नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख यशोदा थापाको सुझाव
1: आफ्नो तयार छ अब सेक्सको लागि म चाहिँ तयार छैन तपाईँ चाहिँ तयार हुनुहुन्न भनेपछि अब हामीले चाहिँ हुन भन्न सक्नुपर्छ होइन त्यतिखेर चाहिँ अहिले मलाई असहज भइराखेको छ अहिले म चाहन्न होइन तुरुन्तै निर्णय लिनुभन्दा पहिला चाहिँ होइन अहिले चाहिँ म गर्दिनँ केही समय चाहिन्छ मलाई भनेर हामीले त्यो कुरा भन्न सकिन्छ यदि बारम्बार हाम्रो चाहिँ दबाब नै आयो भने चाहिँ हामीले सम्बन्धित निकायमा जानकारी गराउन सकिन्छ त्योभन्दा अगाडि चाहिँ हामीले आफ्नो विश्वासिलो पात्रहरूसँग भनेर पनि हामीले चाहिँ सल्लाह सुझाव लिएर चाहिँ हामीले अगाडि बढ्न सकिन्छ
0: माया एउटा कुरा रेडिमेस अर्को कुरा तर अर्को सिचुएसन सोचौ तिमीले अहिले म तयार छैन भन्यो पार्टनरले जवाब दियो तिमीले मलाई क्लस गर्दैनौ सबै रिलेसनसिपमा यस्तो हुन्छ एकपल्ट माथि त हो अब के गर्ने अब साथीकै कुरा सुनौ
1: भन्नु त हुँदैन फेरि सानै गरेको सम्पर्क गर्यो भने त महिलालाई पनि अप्ठ्यारै हुन्छ पुरुषलाई पनि अप्ठ्यारो हुन्छ आफ्नो फिलिङ्सलाई आफै म कन्ट्रोल गर्न सक्नुपर्छ
2: यसको बारेमा हामीलाई विद्यालयमा पनि हल्का धेरै त भन्दैनन् हल्का फुल्का भनेर भन्छन् तर समाजमा चाहिँ यो बारेमा हाम्रो उमेर अवधिको किशोर किशोरीहरूलाई कहिले पनि
3: भन्दैन
0: सही कुरा कहिले काहीँ त्यसमा धम्की दिएर मात्रै हुँदैन यस्ता कुरा पनि कसैलाई मन नहुँदा घर भन्न बाध्य पार्ने प्रेसर गर्न सक्छन् यस्तो अवस्थामा के याद राख्ने त फेरि पनि महिला तथा बालबालिका शाखा प्रमुख यशोदा थापाकै सुझाव सुनौ
1: अब यो भावनात्मक दबावहरू आउँछ होइन त्यो चाहिँ एउटा भावनात्मक दबावलाई चाहिँ हामीले मायामा परिणत गर्ने अब यो माया भन्ने कुराहरू चाहिँ हामीले सेक्स नै गर्नुपर्छ भन्ने पनि छैन हो त्यसैले चाहिँ यी कुराहरूलाई चाहिँ हामीले यदि विश्वास छ भने मैले भनेको कुराहरू अथवा प्रमाण देखा होइन प्रमाणको आधारमा मैले भनेको आधारमा चाहिँ मैले विश्वास गर्छ भने अब ती कुराहरूलाई चाहिँ हामीले सम्बन्ध बलियो बनाउनका लागि अथवा मेरो बेटाको सहमतिको आधारमा हामीले अगाडि बढ्यौँ भने चाहिँ अवश्य गाइड उन्मुख बनाएर उहाँले अगाडि बढ्न सक्नुहुन्छ यदि अब जवाबले म गर्दैछु कि भन्ने कुरा चाहिँ आफूले पहिला चाहिँ आफूले सोच्नुपर्ने हुन्छ
0: त्यसो भए साथी आजको कुरा एकदमै सिम्पल छ पात्र तयार छ भन्दैमा तिमी पनि तयार हुनुपर्छ भन्ने छैन माया छ भन्दैमा सेक्स गर्नुपर्छ भन्ने छैन रिलेसनसिप बचाउनका लागि आफ्नो मन निरन्तर निर्णय गर्नुपर्छ भन्ने पनि छैन आफ्नो मनले अहिले होइन भनिरहेको छ भने त्यो कुरा भन्न पाउनु तिम्रो अधिकार हो सम्मान गर्ने ठाउँबाट नै स्वस्थ सम्बन्ध सुरु हुन्छ त्यस्तै मनमा अर्को प्रश्नको सही कुरा गर्दै फेरि भेट्नेछौ
4: यो कार्यक्रम बिबिसी मिडिया एक्सप्रेस र इन्टरनेसनलको सहयोगमा रेडियो झङ्कारमा

Thank you.

0: लागू पदार्थको एकपटकको प्रयोगले पनि गलत मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ।
1: साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौँ।
0: पहिले खुल्ला कुरा गरौँ, समाधान लागू पदार्थ होइन,
1: लागू पदार्थबाट टाढा बसौँ, स्वस्थ र उज्यालो भविष्य बजाउँ।
2: रेडियो एफएमद्वारा सन्देश।

संशोधन अथवा स्व आवश्यक सुझाव भएमा सम्बन्धित वडा कार्यालयले

अधिकारी यस विषय गाइड नेपाल डटमा छात्र आवश्यक जानकारी लिन सक्नुहुन्छ। नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय।

Thank you.

सहकारी को निर्णय

सामानको लोकल र अन्डल गरेर खानुभयो भने पहिलोका कारण ज्यानसम्म जान सक्छ।

然后现在之后

स्वस्थ जीवन अपनाएं।

0: रेडियो
1: चलचित्र जारी

يوم الذي يعلمون.

خالی ہاتھ سے جائے

Thank you.

izan diriz.

किसान चौक देखिए दक्षिण पश्चिम साइड को

किन्तिमै पढ्दैछन् अथवा वातावरणका लागि तपाईँ जाँदै हुनुहुन्छ विश्वसनीय र आधिकारिक जानकारीको मात्रै विश्वास गर्नुहोस् आफ्ना वाचा सुरक्षित राख्नुहोस् र कुनै शङ्का लागेमा तुरन्त नजिकैको सुरक्षाकर्मीलाई जानकारी दिनुहोस् आपत्कालीन अवस्थामा कहाँ चल्न

Yeah.

0: विश्वास करने में सभी जानकारी प्रचार केंद्र प्रसारण विभाग अधिकारी गोपाल डॉट कुमार जी में जाकर आवश्यक जानकारी दिया। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मंत्रालय एपिडेमियोलॉजी तथा रोग नियंत्रण आशा राष्ट्रीय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन विभाग स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संगठन सहभागीमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मित्र का साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा चयनका लागि प्रस्तुत सन्देश। तपाईँलाई थाहा छ हजुर, कार्तिकको मङ्सिर महिनामा तपाईँले मेल लगाउनु भएको धान काट्ने बेला या काटिसकेपछि छेटफाट भएको बेला अत्याधिक घोषणाको कारण धानमा छेटो हुने उच्च जोखिम हुन्छ नि। त्यसैले तपाईँको यही जोखिमलाई सम्बोधन गर्दै यातायातको सहकारीमा शरीरको इन्सुरेन्समा आधुनिक प्रविधि सूचाङ्कमा आधारित भई बिना कुनै झन्झट बिमा गर्न र बिना कुनै कागजात जुटाई दाबी पठा गर्न व्यवस्था ल्याएका छन्।
1: धान कपिल वस्तु
2: सम्पर्क नम्बर 9855 2647 हो 9855 2647।

Thank you.

0: 28 हम खाते चार 80 86 128 हम खाते 20 28 29 41 को मैं एक पटक सेवा करते हैं उनका अवश्य दिन होना हस्त धन्यवाद
1: आइसक्नुभयो आजको वाइसरको सर्कल सुरु गर्नुहुन्छ त आज हामी पहिलो जानुपूर्वको लक्षणहरूको बारेमा डिकेको कुरा सुन्छौ
2: हेर्नुहोस् बिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँडा काट्ने वा पहिले काटेको छ भने ढाँडा फराकिलो हुने र जमिन घाँचिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्
1: र पहिलोका पनि लक्षण हुन्छन् नभएको हामीले त पहिलो स्तरको लिडरको सम्झेको त सचेत भन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ अरे
2: अनि पहिलो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने पानीको मुह सुक्ने र धमिलो हुने रुख र बिजुलीका पोहोरहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
1: पहिलो नयाँ सङ्केत थाहा पाएर के भन्नु बसेको त छोड्न सकिन्न
2: त्यसो भनेर कहाँ हुन्छ पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ
1: घरका सरसामान निकाल्नु पर्यो व्यक्तिले हिँडिहाल्नु मिलेन
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोप गरेर अनुरोध गर्न थाल्नुभयो भने पहिलोका कारण ज्यान समेत जान सक्छ
1: हो मैले भनेको कुरा सही हो ज्यान बाँचेको धन ज्यान नभए के धन
3: मुख्य सहायक विशेषता गाउँपालिका तनहु सहायक विशेषताहरू पूर्ण डेन्टल क्लिनिक गोलेगौडा क्वालिटी ग्रेडियन प्रशोधन प्रणाली सुप्रकाण्डकी डिजी लिङ्क विशेष धन्यवाद एवं सुप्रेती एवं परिवार कोरोना महामारी

ఇక్కడ కొంచెం కొనుక్కుంటున్నాను.

आज

जस्तै धानका बेलामा अत्याधिक वर्षाका कारण धान पिस्ने

Thank you.

शरीरको इन्सुरेन्समा आधारित कल्पिने सिद्धान्तमा आधारित भई यिनीहरूको

0: कस्तो राम्रो कुरा, आवश्यकता अनुसार सबैले सबै काम गर्नुपर्छ। त्यसो भए फेरि पढौ है। आमाले
1: लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौं।
2: रेडियो गुरुबाबा एफएम द्वारा जनहितमा जारी सन्देश।
3: साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौं।

कृषि भारत तथा सहकारीहरूले आवेदन पेश गर्न

0: लगाउनु भएको धान काट्ने बेला यहाँ काटिसकेपछि खेतमा भएको बेला अत्याधिक वर्षाको कारण धानमा क्षति हुने उच्च जोखिम हुन्छ नि।
1: त्यसैले

生活过得那么艰辛辛苦，长期上工作，可以有一百多的家人支持，如果你自己的家人看到我，他们也是在关心、关照的。

不开，咱们从高温到这里可能看来不及，所以他这里就是说他们

Gracias por su atención.

Gràcies.

上げていきたい。

Things are going to do with the last stuff.

0: औषधि उपचार नर्स करता के लिए कई घटित श्रोत या नगर में बाहर लीजिए दिए सिफारिश दिए आया मैं पांच पैसा कर दिए औषधि उपचार कर सिफारिश आएगा उपचार सफल उपचार भेट सकते घाव खतरा कस्तो सुकै घाव खतरा भए पनि सबै घाव खतराहरूमा हामीहरू औषधि उपचार गर्ने गर्छौँ। जस्तो मासु आएका आँखामा परिवर्तन औषधिको मासु आएको सबै दिने गर्छौँ। मेरो खण्डमा अन्ठानब्बे पाँच अस्सी छ्यासी एक सय अठाइस अन्ठानब्बे चार अस्सी छ्यासी एक सौ अट्ठाइस अन्ठानब्बे तिस सत्ताइस उन्तिस एकचालिस हो। मलाई एकपटक सेवा गर्ने घन्टा अवश्य दिनुभन्दा हस्। धन्यवाद।
1: तपाईँहरूले लगाउनु भएको धान काट्ने बेला या काटिसकेपछि खेतमा भएको बेला अत्याधिक वर्षाको कारण धानमा क्षेत्रहरू उच्च जोखिम हुन्छ नि।
0: जस्तै धान काट्ने बेलामा अत्याधिक वर्षाको कारण धान पिस्ने कृषक प्रायः कम आमदानी हुन सक्छ नि।
1: त्यसैले तपाईँको यही जोखिम सामना गर्दै ग्रामीण कृषक कार्यमा सबैको इन्सुरेन्समा आधुनिक प्रविधि सुविधाहरूमा आधारित भए बिना कुनै खतरा बिमा गर्न र बिना कुनै कामका जुटाई पाक्ने कपडामा नै नष्ट ल्याएका छौँ।
0: धान पक्ने वस्तु कैलाको धान किसान हुनुहुन्छ र यदि यो बिमा गर्न चाहनुहुन्छ भने रु एक सय तेह्र पठामा अधिकतम रु एक हजार पाँच सय पञ्चानब्बेसम्मको बिमा खरिद गरी रुख गर्नुहोस्।

ज्यादा नभए के हो के हो।

यसको बारेमा कहिले काहीँ ख्यालमै केटीहरू सम्पर्क गर्दा पनि

कार्यक्रम एबीसी मीडिया एक्शन र प्रधान इन्टरनेशनलको सहयोगमा रेडियो जुन टाढा र रेडियो गुम्बाले स्वतन्त्र रूपमा उत्पादन गरेका हुन्।

0: करिब 5 ग्राम सम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निद्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष पुगेपछि नियमित स्वास्थ्य जाँच गरौ।
0: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौ।
0: स्वस्थ रहौ। सुखमय जीवन बिताउ।
2: रेडियो गुरुबाबा एफएमद्वारा सही उचारी सन्देश।
3: घरमा बनेको कुसुलो कुरा खाना छर्नापछि अनि बाह्र सुरु गरौँ। अन्न, केडाकुडी, सागसब्जी, फलफुल सहितको कुसुलो कुरा खानाले पचनलाई तन्दुरुस्त बनाउँछ। कुरा खाना सँगसँगै 2 वर्षसम्म यसको पानी जारी राखौँ।
2: रेडियो गुरुबाबा एफएमद्वारा सही उचारी सन्देश।

0: हो। लागू पदार्थ को एक पटक परिचय पनि दर प्रदर्शित समस्या पढाइमा असर पुर्याउन सक्छ।
1: साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौ।
0: तनाव भने पुरा कुरा गरौ। समाधान लागू पदार्थ होइन,
1: लागू पदार्थबाट टाढा बसौ। स्वस्थ र उज्यालो भविष्य
2: रोजौ। रेडियो गुरुबाबा एफएमद्वारा चढेको जारी सन्देश।

माननीय प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डल अमेरिकाको न्यूयोर्क प्रस्थान। त्रिपुरेश्वरमा हिजो दिउँसो बसमा अगाडि हुँदा जलेर ज्यान गुमाएका चालकको विषयमा निष्पक्ष छानबिन गर्न बाद ट्राफिक प्रहरीलाई संयुक्त

अगर हामी खेती सिजनमा किसानलाई रासायनिक मलको व्यवहार नदिने सरकारको तयारी, बारीबाट प्रभावित क्षेत्रमा प्राविधिक सहयोग उपलब्ध गराउने इन्जिनियर एसोसिएसनको निर्णय, बुधबार बेलुकादेखि नै देशका अधिकांश भागमा वर्षा सुरु हुने। एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा आज नेपाल मंगल

मौसम प्रणालीमा आएको परिवर्तनका कारण वर्षाका गतिविधि बढ्ने सम्भावना रहेको महासभाले जनाएको छ। भारी वर्षाका कारण सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम ठूलो तथा साना नदीमा नदी नालामा पानीको बहाव बढ्ने, दैनिक जनजीवन प्रभावित हुने तथा कृषि स्वास्थ्य पर्यटन र नदी स्वास्थ्य निर्माण कार्यमा असर पर्न सक्ने भनेकाले आवश्यक सावधानी र सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वातावरण प्राणी कार्यालय निर्देशन दिएको छ। प्राधिकरणका उपसचिव प्रतीक दाहाल, शाखा प्रमुख रामबहादुर किसिम।

a partir de la tecnología de la

संस्थालाई नियमित रूपमा लिन मौसमपुर पार्वा महाशाखाले अनुरोध गरेको छ। संयुक्त राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री पारी शाह नेतृत्वको नेपाली प्रतिनिधि मण्डल अमेरिकाको न्यूयोर्क प्रस्थान गरेको छ। तथा युएन एयरवेजको विमानस्थल मार्फत दोहा हुँदै नेपाली प्रतिनिधि मण्डल न्यूयोर्कतर्फ गएको हो। चार सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र संघको एकांश महासभामा भाग लिन प्रधानमन्त्री शाह त्यसतर्फ जानु भएको हो। प्रधानमन्त्री शाहले महासभामा सहज आठमा सम्बोधन गर्दै गर्ने कार्यक्रम छ। भोटेकोशी बारीका कारण ठूलो जनधनको क्षति भएपछि यसपटक जलवायु परिवर्तनको असर बारेमा नेपालको तर्फबाट प्रधानमन्त्रीले राष्ट्र संघको निरीक्षण गराउने बताइएको छ। सर्वोच्च अदालतले सरकारी निकायले सेवा करार र श्रम

धारावाहिकमा निर्वाचन दिएको हो। मन्त्रालयका अनुसार पछिल्ला केही दिनमा बैतडी, बागलुङ, सिन्धुली, सिन्धुपाल्चोक, मुगु, रौतहट र सल्यान लगायतका जिल्लामा विभिन्न सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू राजनैतिक दलका कार्यक्रममा सहभागी भएको बारेमा उजुरी परेको छ। सम्बन्धित शिक्षकहरूको गतिविधि बारे थप खोजबिन तथा निगरानी गर्न र स्थानीय तहसँग आवश्यक समन्वय गर्न मन्त्रालयले अधिकारीहरूलाई निर्देशन दिएको छ। आगामी खेती सिजनमा किसानलाई रासायनिक मल अभाव हुन नदिन सरकारले पूर्व तयारी तीव्र पारेको बताएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले समयमै मलको सहज आपूर्ति सुनिश्चित गर्न त्वरित प्रक्रिया अघि बढाएको जानकारी दिएको हो। मल खरिदका लागि अर्थ मन्त्रालयबाट 10 अर्ब रुपियाँ बराबर सुनिश्चितता प्राप्त भइसकेको मन्त्रालयले जनाएको छ। टुङ्गो लागि सुन्दै उक्त रकमबाट आवश्यक मल खरिद गर्न छिट्टै टेन्डर नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आज 96 जना नेताहरूले अध्यक्ष केपी ओलीको राजनैतिक प्रतिवेदन लगायतका विषयमा खटाका रहेका छन्।

तर नभएको हुँदै नेता बस्ने त्यो पार्टीको नेतृत्वमाथि आक्रमण भइरहेको बेला नेतृत्व कोही नौली नभई अथवा बलियो र स्थापित बनाएर लैजाने नीति रहेको बताउनु।

0: त्रिपुरा सीमा हिजो दिउँसो वर्षा अग्रणी हुँदा धनराज्यहरूको मेगा चालकको पहिचान खुलेको छ। स्थिति यातायातको 12.5 ख 42 उन्नत नम्बरको बसमा त्रिपुरेश्वर बस अड्डा नजिक आगलागी हुँदा झरेर घाइते चालक अर्जुन दोङ तामाङ रहेको जिल्ला प्रहरी परिषदका प्रमुख डीएसएसपी दिलीप घिमिरे जानकारी दिनुभयो। घाइते चालकको आज बिहान उपचारका क्रममा मृत्यु भएको हो। बस चालक तामाङको उपचारका क्रममा मृत्यु भएको विषयमा निष्पक्ष छानबिन गर्नुपर्ने विषय प्रतिनिधि सभामा उठेको छ। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल
1: मसरी मर्दैन भनेर लामो समय राज्य कुरेर बस्यो र अन्तत उनीको शरीरमाथि आधारित भयो र उनी आज आफ्नो जीवन गुमाउन विवश भए उनी भने राज्य सरकार अब के गर्छ? सरकार हेर्ने मात्रै हो या सरकारले नागरिकको संवेदना सुन्यो? सस्तो भावुकता उत्तमपना र विकास सिक्किमले सरकार चलाउन त सकिन्छ तर सरकार वास्तवमै एउटा कुशल राजनीतिको चरित्र देखाएर सरकार चलाउन सकिँदैन।
0: त्यस्तै सत्तामा राष्ट्रिय स्वतन्त्र पार्टीकी सशक्त क्रान्ति सेकाले पनि घटनाले प्रहरीको कार्यशैली यातायात व्यवसायको व्यवहार तथा चालकहरूको मनोसामाजिक अवस्थाबारे गम्भीर प्रश्न उठेको बताउनु।

0: समझाउन भएको छ। आजको संसद बैठक अन्त्य गर्दै सभामुख खनालले प्रतिनिधि सभा नियमावली 2083 को नियम 20 अनुसार बैठक कक्षमा मोबाइल मौन अवस्थामा राख्नु पर्ने तथा फोनमा कुरा गर्न, फोटो खिच्न र अडियो भिडियो रेकर्ड गर्न नहुने व्यवस्था रहेको स्मरण गराउँदै संसदको मर्यादा कायम राख्न सबै सांसदलाई सचेत गराउनु भयो।
1: हरेक दिनको सभालाई बैठकलाई मर्यादित र उत्कृष्ट बनाउने हामी सबैको कर्तव्य हो, दायित्व हो। सबै मान्य सदस्यहरूको तहलबाटै हामीले प्रतिनिधि सभा नियमावली 2083 लागू गरिरहेका छौँ र यसै अन्तर्गत हामी सभा सञ्चालन गरिरहेका छौँ। सबै मान्य सदस्यहरूलाई प्रतिनिधि सभा नियमावलीको नियम 20 र नियम 21 त्यसो पनि नियम 20 को खण्ड त
0: एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा आज नेपाल मंगोलिया संघ सोझो सेटमा पराजित भएको छ। यससँगै नेपालले 12 स्थानमा रहेर यात्रा पुगाएको छ। जापानमा चलिरहेको खेलमा मंगोलियाले नेपाललाई 25-23, 25-17 र 25-13 हराएको हो। एसियाली खेलकुदमा महिला भलिबलतर्फ सहभागी 13 मध्ये नेपाली महिला भलिबल टोली 12 स्थानमा रहँदै यात्रा पुगाएको हो।
1: घाटीले कुरेका आफ्नो सामान निकाल्ने हुनुहुन्छ भने प्रणाली मुचुन्चा बनाउन नभन्नुहोला।
2: पछिको लागि मलाई कुनै डकुमेन्टहरू प्राप्त गर्नको निम्ति चाहिने महत्त्वपूर्ण डकुमेन्ट हुन्छ, त्यसको प्रयोग गर्नुपर्छ।
1: घाटीमा हराएकाहरू आफन्तले जिल्ला प्रहरी कार्यालयमा पुगेर डिएनए परीक्षणका लागि रगत दिन सक्ने जानकारी सहितको विशेष श्रृङ्खला मिलिजुलिने पनि अनि जाजक रूपले प्रणालीको पोषणको सवाल लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।

0: इसका अलग ही फॉर्म आता है, फल फूल तरकारी दाल अंडा चूरा जिसे खाजा बनाने सकता है यसरी गर्दै खाजा खाइरहनु भने पानी परिहाल्छ कि
1: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पुसिलो खाजालाई प्रोत्साहन गरौँ, विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ।
0: इन्टरनेसनल नेपाल

0: भने फेरि उसले आमाको दुध नखाइदिने पनि सक्छ कि आयो भने पनि त्यही भएर सकेसम्म चाहिँ आफ्नो दुधलाई चाहिँ कसरी होइन दही लिन सक्छु होइन तपाईँले पहिलादेखि सुन्दै आउनु भएको सिक्दै आउनु भएको होइन कुराहरू टेक्निकहरू अप्नाउनु होला सबैभन्दा बेस्ट भनेको आमाको दुध नै हो कि बच्चाको लागि
1: छ महिनासम्मका बच्चालाई आमाको दुध नै पहिलो पोषण हो। पोसिलो धुलो खानेकुरा खान अनि दुध चुसाइरहन सुझाव दिँदै हुनुहुन्थ्यो पोषण अधिकृत बिन्दु प्रमुख। आफ्नो सामान निकाल्दै हुनुहुन्छ भने प्रहरी मुचुल्का बनाउन चाहिँ नभुल्नुहोस् है। प्रहरी मुचुल्का अनि वडा कार्यालयले बनाइदिने सर्टिफिकेट पछिसम्म काम गर्ने कागज हो।
2: त्यहाँको वास्तविक कस्तो थियो भनेर पहिला त्यो चाहिँ एउटा कसैको लागि

0: कुशी बालीमा हराइरहेका आफन्तले आफू बसेको जिल्ला प्रहरी कार्यालय र काठमाडौँमा नेपाल प्रहरीको अस्पतालमा पुगेर डीएनए परीक्षणका लागि रगत दिन सक्छन्। तपाईँलाई पनि बाढी तथा विपदबारे अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-6611 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई बिजुली नेपाली यति नै
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएलले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। जागरूकता कडाईको पोषण र कृषिको सवाल
2: छयासीवटा स्वास्थ्य संस्था छन्। ती छयासीवटै स्वास्थ्य संस्थाबाट वर्षभरि चल्ने चाहिँ पोषणका कार्यक्रमहरू चाहिँ सञ्चालन हुन्छन्।
1: प्रकारिया खाना छोडेर मैथानीमा फर्कनु पर्ने सुझाव सहित पोषण संवाद लगायतका सहभागी बाँकी छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 एमबीपीएस इन्टरनेट 5 महिनाको लागि मात्र 5,700

Thank you.

แม่

Thank you.

一个是没有代价的吧，人生的爱一定要

看看，你看看。

Kitabın ruhu nasıl gelirler?

Thank you.

I'm going to go to the hospital. The girl, I'm going to go.

Thank you.

咱们还是吃饭了。

I'm going to go to the hospital.

Thank you.

Thank you.

Thank you.

Thank you.

Thank you.

Thank you.

Thank you.

Thank you.

Thank you.

0: अभिषेकता जाता को प्रत्येक निगरानी में उपचार सेवा उपलब्ध
1: प्रत्येक दिन बिहान 8 बजे देखि साझ 6 बजे समय विशेषज्ञ फिजिशियन डाक्टर द्वारा पेट छाती कलेजो नसा मुटु चेक जाँच गरिन्छ।
0: प्रत्येक दिन नसाका निरो सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर द्वारा चेक जाँच गरिन्छ।
1: प्यारालाइसिस भई मुख बाहिर असाध्या पिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी र शारीरिक क्यान्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
0: नसा च्यातिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एक्युपन्चर थेरापीबाट सफल उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बालबालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली शाखा भाँचडी पाँच पाँचडी
0: सम्पर्क नम्बर 0
2: Thank you.

तिम्रो प्रश्न तिम्रो भावना अनि

किसान चौकदेखि दक्षिण पश्चिम साईको पहिलो घरमा सरकारी तथा अस्पताल किसान चौक मूल्य सिँचाइमा

0: नेपाली सेवा
1: शक्तिशाली देखिएको बताएका छन्। यो निष्कर्ष एलिनियो मापन गर्ने 100% आधारमा सार्वजनिक गरिएको हो। भूमध्य रेखा नजिकको समुद्री सतहको तापक्रम यस प्रणालीका कारण स्वरूप रूप लिने अपेक्षा गरिएको समयभन्दा केही साता अघि नै अहिलेसम्म त्यही उच्च बिन्दुमा पुगेको छ। वैज्ञानिकहरूका अनुसार यसले विश्वव्यापी मौसम प्रणालीमा दुर्गामी प्रभाव पार्न सक्ने देखिन्छ। यसले कतिपय ठाउँमा आधी बेढी र बाढीको जोखिम बढाउन सक्ने र अन्य क्षेत्रमा हरेली र डढेलोको सम्भावना बढाउने विज्ञहरूले चेतावनी दिएका छन्। एलिनियो प्राकृतिक रूपमा विकास हुने एउटा मौसमी चक्र हो जुन सामान्यतया प्रत्येक 2-7 वर्षको अन्तरालमा देखा पर्ने गर्छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले विश्वका विभाजनका रेखाहरू भइदिएको भन्दै चिन्ता व्यक्त गरेका छन्। न्यूयोर्कमा राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै उनले जलवायु परिवर्तनसँग युद्ध र असमानता कम गर्न थप प्रयासका लागि आह्वान गरे। 3 वर्ष अघि नेपालको हिमालबाट मैले तीव्र गतिमा हिमनदी प्रविधिको चेतावनी दिएको थिएँ। विश्वको चुचुराहरू कमजोर बन्दै गएका छन्। कतिपयले पटाइ चढाइ गरेर खतरा प्रस्तुत गरिएको भनेर त्यसलाई पत्याएनन्। तर दुःखदायी घटनाले असर पत्रचार परिरहेको र ठुलो क्षति निम्तिरहेको अनि अपेक्षा गरेभन्दा टाढासम्म प्रभावहरू परिरहेको देखाएको छ। राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरस उनले आर्टिफिसियल इन्टेलिजेन्समाथि नियन्त्रण गरिनु पर्नेमा जोड दिँदै त्यसलाई आविष्कार गरिँदै अचम्ममा पार्ने गतिमा एआई अघि बढिरहेको बताए। महासभाको पहिलो दिन विश्व नेताहरूले पूर्वी रङ जारी छ। श्रीलङ्कामा सन् 2019 इस्टर सन्डे बम हमलामा संलग्न रहेको अभियोगमा कोलम्बोको एउटा अदालतले 15 जनालाई दोषी ठहर गरेको छ। अन्य 9 जनालाई सफाई दिइएको छ। उक्त आक्रमणमा इस्लामवादी आत्मघाती बम हमलाकारीले 3 प्रमुख होटल र 3 गिर्जाघरमा निशाना बनाएका थिए जसमा 275 जना मारिएका थिए। अदालतले दोषी उप सजाय भने 25 वर्ष हुनेछ। सबै प्रतिवादीहरूले आफूमाथिको आरोप अस्वीकार गरेका थिए। इन्डोनेसियाका स्वास्थ्य अधिकारीहरूले अघिल्लो महिना डढेलो शुरू भएमा विषाक्त तुहारो फैलिएका क्षेत्रमा 170,000 भन्दा बढी गम्भीर श्वास प्रश्वास संक्रमणका घटना अभिलेख गरेको बताएका छन्। उनीहरूले त्यसरी संक्रमित भएका मध्ये 1/4 भन्दा बढी बाल बालिका रहेको जनाएका छन्। बोर्नियो र सुमात्रा टापुमा लागेका डढेलोले इन्डोनेसियाको ठूलो हिस्सा र छिमेकी मलेसिया र सिङ्गापुरमा हानिकारक वायु प्रदूषण निम्त्याएको छ र अज्ञात बन्दुकधारीहरूले बलुचिस्तान प्रान्तमा पोलियो खोप टोलीलाई दिएका 2 प्रहरीको हत्या गरेको दक्षिण पश्चिम पाकिस्तानका अधिकारीहरूले बताएका छन्। उनीहरूले ती प्रहरीहरू सातव्यापी खोप कार्यक्रम अन्तर्गत पोलियो अभियानमा संलग्न महिलाहरूसँग खटिएको उल्लेख गरेका छन्। पोलियो टोलीका सदस्यहरूलाई चोट पटक लागेको छैन तर उक्त अभियानलाई स्थगित गरिएको कर्मचारीहरूले बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।

0: सर ने कतिपय विज्ञहरू बताइरहेका छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकमाथन पौडेल क्षेत्रले बीबीसीलाई बताए अनुसार प्रधानमन्त्री सिन्हाले महासभामा आफ्नो सम्बोधनको क्रममा जलवायु न्यायलाई मुख्य प्राथमिकतामा राख्नेछन्।
1: उक्त सम्बोधनमा मूलत चारवटा विषयहरू समेत हुनेछन्। पहिलो विषय चाहिँ भएपछि भारी पश्चातको अहिलेको अवस्थामा जलवायु न्याय सम्बन्धी विषयलाई प्रमुखताका साथ विशेष रूपले अनुच्छेद पेश गर्ने गरिनु हो। दोस्रो वर्तमान सरकारका प्राथमिकताहरू, योजनाहरू, विकास सम्बन्धी आर्थिक सरकारका विभिन्न नीतिहरू लगाएका विषयहरू चाहिँ अन्तर्राष्ट्रिय समुदाय आवेदन केन्द्र हुने र उहाँको जुन निरन्तर सहयोग र सुझाव नै आएको छ त्यसलाई प्रधानमन्त्रीले त्यसलाई निरन्तर र बढोत्तरी गर्नको लागि आह्वान गर्ने भन्ने दोस्रो विषय भयो। अनि तेस्रो विषय यो अन्तर्राष्ट्रिय शान्तिक विषयहरू, मानव अधिकारका विषयहरू, तीन विकासका कुराहरू, विदेशमा नेपालको धारणा प्रसङ्ग गर्ने। चौथो र अन्तिम विषय जुन अहिलेको मुख्यमन्त्री नेपाल निगमको कुराहरू छन्, त्यसमा भएको समस्याका कुराहरू छन्, अन्तर्राष्ट्रिय जुन अवधारणाको विषय छ, अनि

0: पनि खुल्ला कुरा गरौं, समाधान लाभको लाभ होइन लाभको पदार्थबाट टाढा बसौं, स्वस्थ र उज्यालो भविष्य
1: रोजौं।
2: आफ्नो भाषा आफ्नै आवाज समावेशी रेडियो पुस्ता जवाब यो रेडियो
0: तपाईँलाई थाहा छ असोज कार्तिक र मङ्सिर महिनामा तपाईँहरूले लगाउनु भएको धान काट्ने बेला या काटिसकेपछि खेतमा भएको बेला अत्याधिक वर्षाको कारण धानमा खेती हुने उच्च जोखिम हुन्छ नि। त्यसैले तपाईँको यही जोखिमलाई सम्बोधन गर्दै प्लास ग्यासको सहकार्यमा शरीरको इन्सुरेन्समा आधुनिक प्रविधि सुझावकोमा आधारित भई बिना कुनै झन्झट बिमा गर्न र बिना कुनै कागजातीलाई लाभ प्रदान गर्ने व्यवस्था ल्याएका छौँ।
1: अधिकतम 1,4,500 रुपियाँसम्मको बिमा खरिद गरी

Thank you.

بزنم سنم ولی کلی نکنه برم کلی نسنم کلی رسیدم.